एकपटक सेवा गर्दै भोग्न अवश्य दिनुहोला आस्था

0: गर्नको के खाताभित्र अनिवार्य स्थान सुरु गरौं। छ महिनासम्म आमाको दुध मात्रै खुवाऊ। स्वास्थ्य बच्चा उज्यालो भविष्य स्तनपान गराउँ। स्वास्थ्य
1: जनहितको लागि सम्

사자라 그들과 사자의 반가 수름이나 아들 분이 됐습니다.

केन्द्रीय प्रशासनले सड़क विभागले नाथुङ्गा मुखिम सड़क खण्डमा पहिरो र पानीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 लागू गरेको छ। यसका योजना अन्तर्गत सड़क ठप्प भएर तत्काल खुलाउन र यात्रीलाई वैकल्पिक मार्ग उपलब्ध गराउन स्पष्ट खाता तयार पारिएको छ। सँगै राजधानीको जीवन विज्ञान लाइफ लाइन मानिने पृथ्वी राजमा

7 2074 मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि सात बुझे लिखित सहमति भयो। त्यसको 4 महिनापछि 2075

Gracias.

भौतिक प्रमाणहरू व्यावहारिक प्रभावको प्रभाव प्रकृतिमा शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटेल म्यानेजमेन्टमा अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रश्नोत्तर तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय पञ्चम रूपमा उत्कृष्ट गतिमा हासिल गर्न सम्पर्क 01-2921-708 01-2921-443 सामाजिक रूपांतरणका लागि यो सामुदायिक सूचना नेटवर्क सिआइएन

सामुदायिक सूचना नेटवर्क सिंहले साझा गर्नुमा उहाँ छोरी बुहारीका लागि स्थानीय सरकारको महत्व सिन्धुलीको घिमिरे गाउँपालिकाले महिलालाई उच्च शिक्षामा आकर्षण बनाउन बालविवाह अन्त्य गर्न र बिजुली पढाइ छोड्ने महिलाहरूलाई पढाइमा हौसला बढाउन ध्यान दिएको छोरी सुचित र छोरी बुहारी कार्यक्रम चलाएको छ। यस कार्यक्रम अन्तर्गत उच्च शिक्षामा पढाइ गरेका महिलाहरू सम्मानित भएको छ।

एकदमै धेरै खुसी लागेको छ र

परिचय सम्बन्ध सरकारले नै पाएर पढ्न पाउने अवसर पायो त्यसो भने धेरै धेरै मात्रामा जाने खुसी पनि छ। उनीहरूलाई लघु लघु आनन्दको छ भने बिजुली ट्याग गरेका थिए अनि यसपछि फेरि पानी चाहिएर छ नि अन्त

0: भन्न सक्ने सर्पको टुकाइबाट बस्दा चेतनाले झारेर कम्पुट बनाउने सुत्ने उत्साह प्रकट जुन हालेर मात्रै सुत्ने पानी बसाल्नु पर्छ भनेर निश्चय हुनु भएको
1: अनि सर्पको टुकाइबाट बोलिन घर वरिपरि सफा राख्ने राजकलाउँदा सचेत हुने भनेर निश्चय भन्नुभएन
0: भन्नुभयो नि निश्चित घर वरिपरि धुलोहरू पुर्ने र कालतमा या नदी जालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: सतर्कता अपनाउँदै गरौँ।

0: ಕ್ರೈಸ್ತರಿಗೂ ಸಂಪರ್ಕಿಸಿರುವ ಉನ್ನತ ಆದ ಈ ಪೈರು ಸಾಲ ತುಪ್ಪಕ್ಕೂ ರಸ್ತೆಗಳಕ್ಕೂ ಬಾರಿ ಡಿಕ್ಕಿ ಕೂಡ ಸುಂದರು
1: जमिन भुक्को फुल्ने ढाँचा काट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन घाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झै हो त सचेतबद्ध पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जाने पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ
0: पहिलो सङ्केत थाहा

0: निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। समयको रोग गरेर अनुभव गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, मैले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए के धन?
0: यदि सात हजारको बडा सुखरमा

起来给一般社会给带来什么安排，那个社会是今天出现出来从安排的对象里面

अनुसारको जस्ता समस्या आउने हुँदा बाल बालिकाहरूले स्वस्थ बनाउनको लागि आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण एमपिएचर उपचारलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो। हाल लुम्बिनी प्रदेशमा 36.93% बच्चाले मात्र आमाको दूध खाइरहेका छन्। बाँसरी नगरपालिकामा 75% बाल बालिकाले आमाको स्तनपान गरिरहेका छन् भने पोतको दूध सेवन गर्ने बच्चाको संख्या बढ़िरहेको छ। सन् 1996 मा 65% बच्चाहरूले आमाको स्तनपान गर्थे भने सन् 2022 सम्ममा 76% बाल बालिकाले मात्र आमाको दूध खाने गरेको तथ्याङ्क स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक महेश थारूले सार्वजनिक गर्नुभएको छ। अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख इन्दिरा चौधरीको समाध्यक्षतामा भएको थियो भने कार्यक्रममा नगरपालिकाभित्र रहेका निजी स्वास्थ्य संस्थाका संचालकहरूको सहभागिता रहेको थियो। बाँसरी नगरपालिकामा नम्बर 8 को वडा कार्यालयले आफ्नो वडाकी महिला चौकीदारलाई साइकल प्रदान गरेको छ। वडा कार्यालयले एक कार्यक्रम बीच साइकल हस्तान्तरण गरेको हो। विगत 3 वर्षदेखि गाउँ समाजमा महत्वपूर्ण सूचना पुर्याउँदै आएकी बाँसरी नगरपालिकाका वडाकी महिला चौकीदार तुलसी थारीलाई वडा अध्यक्ष तुलसी प्रसाद गौतमले आवाजाव गर्न तथा कार्य सम्पादनमा समस्या होस् भन्ने उद्देश्यले साइकल हस्तान्तरण गर्नुभएको हो। थारू समुदायमा चौकीदारले गाउँ समाजमा मृत्यु पाठ पूजा भोज विवाह सामाजिक सन्देश तथा नगरपालिका वडा कार्यालयका विभिन्न सूचना गाउँसम्म पुर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। वडाध्यक्ष प्रसाद गौतमले चौकीदार तुलसी थारूले गर्दै आएको कामको प्रशंसा गर्दै प्रोत्साहन स्वरूप साइकल प्रदान गरिएको बताउनुभयो। साइकल प्राप्त गरेपछि चौकीदार तुलसी थारूले गाउँमा सूचना पुर्याउन अब थप सहज हुनेर यसले आफ्नो कामप्रति अझै हौसला थपिएको भन्दै खुसी व्यक्त गर्नुभयो। साइकल हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष तुल प्रसाद गौतम, वडा सचिव मुखीराम शर्मा, वडा सदस्य गीति दिकर राजाराम थारू, मुख महादुर दामी तथा

स्वास्थ्य मन्त्रालयले देशभर एन्टिरेबिज भ्याक्सिनको अभाव नरहेको दावी गरे पनि नेपाल भेरी अस्पतालमा पछिल्लो केही महिनादेखि रेबिज विरुद्धको खोप चरम प्रभाव देखिएको छ। अस्पतालका सूचना अधिकारी डाक्टर संकेत रिसालका अनुसार अस्पतालमा दैनिक 50 भन्दा बढी कुकुरले टोकेका बिरामी खोप लगाउन आउने गरे पनि निशुल्क उपलब्ध गराउने भ्याक्सिन अभाव भएपछि उहाँले बाहिरबाट खरिद गरेर ल्याउनु पर्ने अवस्था रहेको छ। यसबाट विशेष गरी विपन्न तथा आर्थिक रूपमा कमजोर सेवाद्वारा बढी प्रभावित हुने भएका छन्। मेडिकल स्टोर प्रमुख भवानी प्रसाद यादवले रेबिज विरुद्धको खोप अस्पतालले आफ्नो खरिद नगरी संघीय प्रदेश सरकारबाट प्राप्त डोजका आधारमा वितरण गर्ने गरिएको जानकारी दिनुभयो। निशुल्क पाइने खोप खरिद गर्न बाध्य पारिएको भन्दै सेवाग्राहीहरूले असन्तुष्टि जनाउने गरेको ड्रेसिङ रूम इन्चार्ज कृष्णले जानकारी दिनुभयो। हाल फेरि अस्पतालमा दैनिक 70 देखि 75 डोज एन्टी रेबिज खोप प्रयोग गरेको उहाँले जानकारी दिनुभयो। अस्पतालले मौजदात सकिएकाले सबै वा प्रदेश सरकारबाट थप खोप आपूर्ति नभएसम्म निशुल्क सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पार्नुभयो। लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिम काउन्जिन प्रथा परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले थारू समुदायका प्रथा परम्पराको संरक्षण र प्रवर्धन सम्बन्धी विधेयक 2083 अघि बढाएको छ। उक्त विधेयक हाल प्रदेश सभामा पेश गरिएको छ। लुम्बिनी प्रदेशमा थारू समुदायको पर्व छ। यस समुदायमा आदिमकालदेखि प्रचलनमा रहेका प्रथाजनित संरचना संगठन र सांस्कृतिक अशक्त अभ्यासलाई कानूनी रूपमा व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक तयार पारिएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिजी बहादुर चौधरीले जानकारी दिनुभयो। प्रस्तावित विधेयकले थारू समुदायको सबैभन्दा तल्लो तहको संरचनाको रूपमा गाउँ मौजा र दुई वासो भन्दा बढी गाउँहरू मिलेर सिँचाइ तथा सामूहिक कामका लागि बन्ने प्रधानकर्ताको जस्ता संरचनालाई कानूनी रूपमा पहिचान गर्न व्यवस्था गरिएको छ। यसका साथै समुदायको नेतृत्व गर्ने मोटामा बर्गर फर्मेसा जस्ता पदहरूलाई कानूनी रूपमा परिभाषित गर्दै उनीहरूको काम कर्तव्य र जिम्मेवारीलाई स्पष्ट पारिएको छ। विधेयकले थारू समुदायका परम्परागत चाड पर्व खानपान वेशभूषा भाषा र कृषि तथा सिँचाइ सिपसँग सम्बन्धित भौतिक र सांस्कृतिक सम्पदाको अभिलेखीकरण संरक्षण र पुस्तान्तरण समेत विशेष सहयोग पुर्याउने लक्ष्य लिएको छ। प्रतिनिधि सभाका सभामुख गुरूप्रसाद कल्याणले जनताको मूल्याङ्कनमा अग्रत हुने गरी आफ्ना गतिविधिहरू अघि बढाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। संघीय सांसद सचिवालयले सिंहदरबारमा सोमबारदेखि सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। सभामुख कार्यालय लाखौं नेपाली जनताले मत दिएर पठाएका जिम्मेवार नागरिक भएको हुनाले सांसदले आम जनताको मूल्याङ्कनमा अप्रत हुने गरी व्यवहार देखाउनु पर्ने स्पष्ट पार्नुभयो। सांसदहरू बीच राम्रो कानून बनाउने कुरा र राम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिस्पर्धा हुन आवश्यक रहेको समेत उहाँले बताउनुभयो। सांसदहरूको हरेक गतिविधिलाई आम जनताले मूल्याङ्कन गरिरहेका गरिरहेको हुनाले उनीहरूले जनताको माझ अप्रत हुने गरी काम गर्नुपर्ने सभामुख कार्यालयले बताउनुभयो।

Thank you.

सम्झाउनु भनेर पढिरहेको हुन्छ, त्यस्तो विवाह गरिरहेको हुन्छ।

temporada de Amigos da Isandês.

0: तपाईँले लिने खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिटुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो गुरुवाला एफएमद्वारा जनहितको जारी सन्देश।

Thank you.

Thank you.

नमस्कार।

Thank you.

0: धूम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
0: रेडियो

अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार यो प्रभावका कारण मनसुन ढिलो आउन सक्छ।

सुखाचान खर्किनाथ सामा मछली र बहुगुणी पलोकर डिए

Thank you.

Thank you.

Sono i posati sabbis.

0: समस्यासम्म आमाको दुध मात्रै खुवाऊ। स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गरौँ स्वास्थ्य
1: Thank you.

0: सक्नुभयो। आजको उपस्थानको छलफल सुरु गर्नुहुन्छ त आज हामी पहिलो जागरूकताको लक्षणहरूको बारेमा द्वितीयको कुरा सुन्छौँ।
1: बिरानको सुक्खा जमिनमा पानी नसर्ने जमिनको फुलले ताजा फाट्ने वा कहिले फाटेको छ भने ताजा फलाकी नहुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिएर सम्झेको त सचेतन पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्छ?
1: त्यसो भएर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले ल्याइहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अवलोक गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समस्या हुन सक्छ।
0: मैले भनेको कुरा सही हो, ज्यान बाँचेको छ, ज्यानै नभए के धन।
2: रेडियो द्वारा सन्देश

0: तैयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटुरोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो प्रभाव एफएमद्वारा जनहितमा जारी सन्देश।

निशाना रोग में सेवा जी स्वस्थ जीवन अपनाई।

भारत खाद्यका निपजित किसान उपलब्ध गर्खासुर भिसाङ क्षेत्रमा व्यस्त रूपबाट क्षेत्रमा पानी जमेर खान लगेमा किसान उपलब्धबाट वास्तु नगरपालिका धार गम्भीरता रूपले लम्बा समयसे पानीको अपेक्षा गरेर पानी परेबाट धान लगाए सहजिलो गर्दै

0: ಸಿಂಗ್ ಸುತ್ತ ಹೆಚ್ಚು ಸಲಹೆ
1: ಸಾಧ್ಯತೆ

लागू प्रार्थको एक पटकको प्रयोग यो पनि रात मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।

0: 在历史台说出很担心的亲戚朋友啊。
1: 对于祖国关心多少的朋友，说出在人口边境人民清单里上的。

Thank you.

0: ಹೆಸರು ಕಾರಕನು ಹೇಳಿದ ತಪ್ಪಿನ ಅವಗಿದ
1: ಸಮಸ್ಯೆ ಸಮಸ್ಯೆ

0: हुन्छ भने धेरै होइन मैले अहिलेसम्म केही भएको छैन
1: हेर्नुहोस् है यसरी बाली गालीमा पिसारीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ कक्षा पिसारी केयर बारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ पिसारी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ उनी रासायनिक पिसारी प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
0: सुन्नुहोस्
1: रासायनिक पिसारीको सट्टा जैविक तथा परम्परागत पिसारीको प्रयोग गर्न सकिन्छ त्यसका धेरै विधिहरू छन् यसले त तपाईँले तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर

0: भने बच्चाहरू तन्दुरुस्त भने पूरक खानासँग अगर दुई वर्षसम्म स्तनपान जारी थाले।
1: नमस्कार, श्री नगरपालिका वडाकर्ती जनकुटी उद्योग उपनगर राष्ट्रिय स्तर थुप्रै किसिमका औषधि उत्सव गर्ने गर्छु। हाम्रो यो प्रकृति जनकुटी उद्योगबाट लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौँ। हातखुट्टा चाउमले बाँधन विषाक्त चिजले तोकेर सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि कुनै गरिब छौँ भनेर भन्नु

inside East of East.

कार्यक्रमै हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि गैर मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनावले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो सहकारीमा

ってるっていう、平均、長い天ぷらの手が少なくさってたわ。

0: संबंधी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी बिस्तारै कुरा गर्नु पर्यो, अनुहारै पनि हुँदैन, किरा लाग्छ, पालो त पऱ्यो।
0: सुन्नुहोस् है, रासायनिक पिसारीको सट्टा जैविक तथा परम्परागत पिसारीको प्रयोग गर्न सकिन्छ। यसमा धेरै विधिहरू छ, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: मैले बुझेँ, म परम्परागत पिसारी नै प्रयोग
2: गर्छु।
3: आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घन्टाभित्र परिवारले सञ्चालन सुरु गरौँ। छ महिनासम्म आमाको दुध मात्रै खुवाउँ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तन पान गरौँ, स्वास्थ्य हो।
4: आफ्नै भाषा आफ्नै आवाज सबैसी रेडियोको साझा आवाज यो रेडियो पूर्वाभ्यास मानव विकास कला।

0: संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो

Thank you.

0: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने खाद खेती अप्नाउ।
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र उजार क्षेत्रमा पानी पार्नु हो। कम पानीमा राम्रो हुने धानका जातहरू जसले सुक्खा धान, अर्पी धान, सामान छिटे र बहुमूली प्रयोग गरौ। डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अप्नाऊ।
1: एक समय पानी परियो बनाऊ, धेरै पानी नजमाऊ।
2: समूहमा पानी बनाऊ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ।
3: पानी बनाई खेती गर।

मलाई एकपटक सेवा गर्ने मौका

मनसून सक्रिय भएसँगै देशभर मौसमी विपदका घटना बढेका छन्। पछिल्लो 24 घण्टामा मात्रै देशभर 48 वटा विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 जना घाइते भएका छन् भने करिब 6 लाख रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ, जसमा सबैभन्दा धेरै 13 वटा पहिरोका घटना भएका छन्। त्यसपछि चट्टान अविरल वर्षा हावा हुई सापद गरी बाढ़ी र जनावरको आक्रमणका घटना समेत भएका छन्। यी घटनाले 31 जना प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 जना प्रहरी परिचालन गरिएको श्री आइजनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव राम बहादुर केसीले बताउनुभयो।

पालिका एक बार पहिलो का कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 भन्दा बढी घरहरू विद्युत विहीन बनेका छन्। तल र माथिल्लो तीन छका 29 घर परिवारलाई बस्तीमाथिको जमिन चेरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई सिसुवा प्रहरी चौकी नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनसँग बताउनुभयो। जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्की लोकपथ हेटौडा काठमाडौँ सडक खण्डमा आज भोलि रातिको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सडकमा पहिरो र ढुङ्गा खस्ने जोखिम बढेपछि आज र भोलि रातिको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ बेसी सहर चाहने सडक र मध्य पहाडी लोकमार्गमा यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असारको शान्तसम्म अत्यावश्यक रहेका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अलखाँचीले पनि सालखण्डी ढोरपाटन सडकको निगारी देउराली सडक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ मुगलिक सलन खण्डमा पहिरो पछ्याउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुङ्गिङ नारायणगढ सडक खण्ड र काली गण्डकी करिडोरमा बर्खायामा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रेटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश दुवै प्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले

ठप सुनवाई अब विशेष अदालतबाट मिसाइल प्राप्त भएपछि अघि बढ़ेछ। सरकारी कार्यालयमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीबी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका कारण कर्मचारी कारवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेश नै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मूलको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। विदेशको खबर इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।

0: थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्यता भएको छ। र खेल खबरमा फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पौने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह एकको उपविजेता र नर्वे समूह आईको उपविजेता भन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एकबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने पौने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्।
1: Gracias.

0: science, management, mandate, education, and law छोड़ना हमरा विशेषताहरू दक्षिण अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधिभित्र शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटेल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पर्क 01-5421-708 01-5421-708
1: राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। बदलितो राजनीति

0: निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनीतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरुष रहन सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण राष्ट्रपतिको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ते शाहीको भनाइ छ।
1: राष्ट्रपतिको महाधिवेशनमा 51% महिलाको नेतृत्व अधिवेशनमा सुनेर आउनु भएको छ होइन। यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता थियो।

0: प्रकाशित भएका छन्। जसमा महिला सांसदको संख्या 6 पुगेको छ। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ्दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। तर पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्पा भुसाल। कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनीतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
1: एकदमै राम्रो लाग्यो। सबै पार्टीहरूले चाहिँ

segmented play.

0: सन्दर्भमा छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अपनाउनु पर्ने।
1: पश्चिम प्रशान्त क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलाशयुक्त हावा बहाने प्रक्रियाले एलनिनो हो र त्यसपालि चाहिँ जलवायुमा एलनिनोले ठुलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
0: यसपटक जलवायुमा ठुलो प्रभाव पर्ने विशेष श्रृङ्खला र मौसम बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: तपाईँका आवाज, तपाईँका सरकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेर्नु संसद।
3: निनो भनेको के होला? यस वर्षको वर्षायाममा यसले कस्तो प्रभाव पार्ला? नमस्कार, म सन्तोष कमला। आजको हेल मौसममा हामी यस वर्षको वर्षायाम एल निनोको बारेमा कुरा गर्दैछौ। हामीसँग हुनुहुन्छ मौसमविद सञ्जीव अधिकारी।
1: अब मौसममा फेरि पनि हाम्रो भूभागको अलिकति विशेषता के छ भने राम्रो पक्ष भनौँ न, हामीसँग हिमाल छ, टाकुरा छ, पहाड छ, र यो पहाडमा पकिएको छ यो स्थानीय वायुहरू विकास भएर अथवा पश्चिमी वायुकै प्रभावले गर्दाखेरि पनि थोरै थोरै भए पनि वर्षा चाहिँ भएको छ। मनसुन आउँदा पनि नआएका भूभागहरूमा पनि वर्षाहरू केही भइरहेको छ। त्यही कारणले गर्दाखेरि ती भूभागका जनताहरूले के ध्यान दिनुपर्छ भने अहिलेसम्म परेको पानी पर्याप्त हुन सकेको छैन, त्यो वास्तविकता हो। र अब बुधबार बिहिबार पछिका दिनहरूमा चाहिँ पानी पर्ने क्रम फेरि बढेपछि अब हामीले त्योभन्दा नै धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मङ्गलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाग्न सुरु गर्दा राम्रो हुन्छ भन्ने।
4: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? यसको लागि के छ सम्पर्क गर्नलाई?
1: हामी जस्तो त मौसम विज्ञान विभागले सहकारीमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि कल्याणकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौँ। र पूर्वानुमान बनाइसकेर चाहिँ नाटको जुन

0: cosa, quindi questo pane di insalata di questo santa mana fumata dalla italiani ovvero con cosa santa mana sarà la chiunza ma che di nuovo di sì se non mi trae chiunza ma questa santa mana sarà così tu mi guardi la possibile guarda se il possibile guarda è così a costo di grado di chi sia con noi cosa se il possibile guarda proprio come guarda così Brasil Perù Brasil questa cosa Samani tra chi un tavolo, Brasil, Peru, Dissico, Bugad, Batasi, Usun, Australia, Tilaco, Possim, Portico, Santa Massa, Cavallo, Massi, Avaru, Amigo, Peranza. Tra i passati, Bassama, Exorcista, Usun, Zorvalu, Parivortan, Zai, Comoli, Borai, Copani, Amor, Abdino, Sundani, De Caibosa. Pazne, chi sa, Bassama, chi un tavolo, Usun, Puru, Portivara, Amruti, Apani, Vigerami, Baibri, Avar, Amru, Bugad, Batasi, Purva, Tilasi, Sosa. त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरुतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने त्यहाँ चाहिँ यो डुमाइन हुने घटनाहरू बढ्छ त्यही भएर यो सामान्य प्रक्रियाभन्दा उल्टो जुन पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलिनो हो र यसपालि चाहिँ जलवायुमा एलिनोले ठुलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ
1: मुख्य कार्यजीले कमेन्ट गर्नुभएको छ यसमा त कुरा के छ भने पूर्व नगरपालिकाको कामा छ र गैराकोटमा पनि पानी पर्छ तर बिचमा रहेको तेजुरी नगरपालिकामा चाहिँ पानी पर्दैन
0: हुन्छ यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुटा पहाडहरूले चाहिँ ठुलो भूमिका खेल्छ जस्तो स्थानीय वायुकै कुरा गर्नु जुन अहिले मनसुनभन्दा अगाडिको समय छ त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुटामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा भएको साइडमा चाहिँ पानी पर्ने तर त्योभन्दा पछाडि हामी लिभर साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी परे सुक्खा हुने हुन्छ होइन त्यो टाकुराको त्यो काम पनि हुन्छ र उसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा चाहिँ बङ्गालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ त्यो वायु चाहिँ मुख्य मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मली बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ होइन र अर्को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो रुम्बिनी प्रदेशको अचुली भन्नुभएको अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुगिन सक्ने र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर एक दुई किलोमिटरमा पनि धेरै पानी पर्ने कम पानी पर्ने हुन्छ र यो त हाम्रो विशेषता नै कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्लेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ जहाँ चाहिँ आकाश पातलको फरक छ जस्तो जोङसोनमा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्षभरि पानी पर्छ भने लुम्लेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो एक दुई किलोमिटर होइन एक दुई सय मिटर 10-20 मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ त्यो हामीले देखेको छ
2: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ नमस्कार
3: आजदेखि देशभर वर्षायाम अर्थात मनसून सक्रिय भएको छ पहाड़ी जिल्लामा पहिरो र तराईको क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अप्नाउन मौसम विभागले आग्रह गरेको छ सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ इरान र अमेरिकाबीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक तहस शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन् समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्रि

मैले त मिला इत्यादि अक्टोबर बिरबल शीर्षक भट्टोजी हाम्रो कार्यक्रममा रसल भट्टोजी जोड्ने किनकि शीर्षक अनुवाद शरण राजा

99 ଜଣ ଅଛନ୍ତି 13 ଜଣ ଅଛନ୍ତି

0: सबैजना आइसक्नुभयो। आजको उडाइस्थलको सम्पर्क सुरु गर्नुहुन्छ त
1: हुन्छ त हुन्छ हुन्छ।
0: आज हामी पहिलो जानुपूर्वको लक्ष्यहरूको बारेमा डिटेलको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरामीको सुक्खा जमिनमा पानी नसुनि जमिन भुक्क खुल्ने ढाका फाटी वा कहिले फाटेको छ भने ढाका पलाकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण भन्छन् र भनेको हामीले त पहिलो स्तरको लिएर बुझाउँछौँ त। सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुर सुक्ने वा घमेरो हुने, रुख र बिजुलीको पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अर्को गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन?
2: Hello, it's about complete digital entertainment.

Thank you.

0: ती पनि गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली कंग्रेसका सांसद अर्जुन केसीले टेलिफोन सम्पर्क गरे। शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौँ।
1: सदस्यका रूपमा तपाईँ काम गरिसक्नु भएको छ। यस पटक चाहिँ

0: शिक्षाका सन्दर्भमा उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन् सिक्दै अगाडि बढ्ने कुरा हो कि विघटन गरेको अर्थ लाग्छ भन्ने तपाईँलाई लाग्छ?
1: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले

पनि बताएका छन्। उनले आफ्नो सम्बोधनमा विश्वभर हतियारको होड बढिरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको

এটিও বিবাহিত, যারা কিন্তু প্রস্তাব নিতে পারে।

0: Tony was out east on these. चौथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अपनाउ। धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र सुझा क्षेत्रमा पालेका रोपौ।
1: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दिना, चामल, खडी र बहुगुणी प्रयोग गरौ।
0: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाउ। खेत सम्याउ, पानी परियो बनाऊ, धेरै पानी नजमाऊ।
1: समूहमा पानी बालो, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ।

0: बहुत दिया स्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासकरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो
0: प्रत्येक दिन नसा तथा निरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख पाकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा दासगढी पाँच पाँच बढी पुरानो
0: साथै
1: भोटपुर 11 जानकारी गराइन्छ।

Thank you.

Thank you.